नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् यौन कुमारी शर्माबाट। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले राज्यले विगत पाँच वर्षमा विकासको पृष्ठभूमि सृजना गरेको बताउनु भएको छ। हिजो विधानसभा सत्रको आठौं दिन सदनमा बजेट छलफलमा उहाँले भाग लिँदै उक्त कुराको टिप्पणी गर्नुभएको हो। उहाँले अर्थमन्त्री जयन्त मल्ल बरुवाले सदनमा प्रस्तुत गरेको चालू आर्थिक वर्षको बजेट व्यापक रहेको र यसले आत्मनिर्भर असम निर्माणको रूपरेखा प्रस्तुत गर्ने पनि बताउनुभयो। उहाँले आत्मनिर्भर समष्टि गठनको प्रतियोगितामा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ। उहाँले राज्यको विकासलाई तीव्र बनाउने उद्देश्यले

पहिलो सैटेलाइट सिटी स्थापनाको पनि उल्लेख गर्नुभयो। एडभान्टेज आसामको दोस्रो संस्करण मार्फत हालै राज्यमा 3,00,000 करोड रुपियाँ लगानी गरिएको छ भनी उहाँले बताउनुभयो। विगत 3 दिनमा सदनको बजेट छलफलमा 35 जना सत्तारूढ र विपक्षी सांसदहरूले भाग लिएपछि अर्थमन्त्री डाक्टर जयन्तमल्ल बरुवाले भारतीय रिजर्व ब्याङ्कको तथ्याङ्कन अनुसार असम देशको सबैभन्दा छिटो वृद्धि भइरहेको राज्य भनी बताउनुभयो। असम सरकारले वन्य जन्तु र मानव बीचको युद्ध विशेष गरी हात्ती मानव बाँदरको आक्रमण रोक्न व्यापक उपायहरू अप्नाएको छ। देशका वन तथा वातावरण मन्त्री जयन्त मल्ल बरुवाले हिजो विधानसभा परिसरमा विधायकहरूसँग भएको बैठकपछि पत्रकारहरूलाई यो कुराको जानकारी दिनुभएको थियो। उहाँले सरकारले वैज्ञानिक तरिकाले यो समस्या समाधान गर्ने दिगो राजनीति विकास गर्न व्यापक परामर्श प्रक्रियाहरू पनि शुरू गरेको बताउनुभयो। हिजोको बैठकमा क्षेत्रीय समाधान, विभिन्न पक्षहरूबीच रणनीति विकास गर्न व्यापक परामर्श प्रक्रियाहरू शुरू गरेको पनि जानकारी दिनुभयो। मन्त्रीले दीर्घकालीन योजनाको एक भागको रूपमा हात्तीहरूका लागि उपयुक्त चरणभूमिको लागि विकास र वनीकरणमा जोड़ दिनुपर्ने पनि उहाँले टिप्पणी गर्नुभयो। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आसामभरि बाढ़ी समस्या सुदृढ पार्ने र कटान रोक्न राज्य सरकारले व्यापक कदम चालेको भनी जान्न दिनुभयो। राज्यपालले हिजो डिब्रुगढ़को मैजानमा रहेको नगाखुली घाट जलस्रोत परियोजनाको भ्रमण गर्दै बाढ़ी नियन्त्रण र कटान रोक्ने हालै गरिएको उपायहरूको समीक्षा गर्दै उक्त टिप्पणी गर्नुभएको हो। उहाँले वातावरणीय दिगोपना बढ़ाउन बाँधको छेउमा रूख रोप्ने र स्थानीय युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जना लगायत यी ठाउँहरूमा पर्यटन सुविधाहरू बढाउने कुरामा पनि जोड़ दिनुभयो। भ्रमणको समय अन्तर्गत उहाँले जलस्रोत विभागका अधिकारीहरूसँग परियोजनाको सुरक्षा र दिगोपनाबारे छलफल गर्नुभयो। श्रोताहरूले समाचार सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो डिब्रुगढ़ जिल्ला उद्योगको भवनमा रहेको श्री श्री अनिरुद्ध देव खेलकुद विश्वविद्यालयको अस्थायी कार्यालय भ्रमण गर्नुभयो र साबुवाको पनिरा गाउँमा निर्माण कार्य प्रगतिको अवलोकन गर्नुभयो। निरीक्षणपटि विश्वविद्यालयका अधिकारीहरूले राज्यपाललाई विश्वविद्यालयले सामना गरिरहेको विभिन्न समस्याहरूको बारेमा जानकारी गराउनुभयो। राज्यपालले सार्वजनिक निर्माण विभागलाई विश्वविद्यालयको निर्माण कार्य सकेसम्म चाँडो पूरा गर्न निर्देशना दिनुभयो। राज्यपालको साथमा विश्वविद्यालयको उपाचार्य डाक्टर हिरेन्द्रनाथ शर्मा, पञ्जीयन पंकज पठाकुर, जिल्ला उन्नयन आयुक्त नन्दिता बरुवा र लोकनिर्माण विभागका विषयहरू पनि उपस्थित रहेका थिए। आज उहाँ मनोहारी चिया बगैचाको चिया जनगोष्ठी र विद्यालयका छात्रछात्रीहरूसँग अन्तर्क्रिया गर्नुभएको छ। भट्टदेव विश्वविद्यालयको अनुसन्धानकर्ताहरूले आसाममा पहिलो पटक महत्वपूर्ण प्राणीशास्त्रीय अनुसन्धान गरेका छन्। दुर्लभ मलायन बाँस चमेरोको उपस्थिति वैज्ञानिक रूपमा दस्तावेजीकरण गरिएको छ। यो आविष्कारले जैविक विविधता भण्डारमा नयाँ थप गर्ने र चमेरो विविधमा अनुसन्धानमा कोसे ढुङ्गाना रूपमा काम गर्नेछ। ग्वालपाडा जिल्लाको सिलुक क्षेत्रमा रहेको सह प्राध्यापक डाक्टर अक्षय कुमार हालोई र विद्यार्थी जुगल किशोर तालुकदारले चमेरो फेला पारेको प्रमाणित भएको छ। नयाँ दर्ता अनुसार असममा ज्ञात चमेरी प्रजातिहरूको संख्या 39 देखि 40 बढोत्तरी भएको छ। राज्यमा अगस्तको पहिलो समापनमा प्रत्येक छान गरिने केन्द्रका लागि स्थानीय विधायकहरूको अध्यक्षतामा सरकारले नियुक्त सदस्यहरू रहेको समिति गठन गर्ने निर्देशना दिएको छ। खाद्य सार्वजनिक वितरण तथा उपभोक्ता मामिला मन्त्री कौशिक राईले हिजो गुवाहाटीमा अनुष्ठित राज्य पर्यायको पर्यालोचना र मत विनिमय सभामा उक्त विषयलाई प्रकाश गर्नुभएको थियो। उहाँले भन्नुभयो कि केन्द्रीय सरकार र राज्य सरकारले धानको योगदानमा किसानहरूले मात्र प्राप्त गर्ने कुरा सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। साथै 20 तारिकभित्र दोकानीहरूले उनीहरूको उचित कमिसन प्राप्त गर्ने कुरा पनि सुनिश्चित गर्दै निर्देश दिनुभएको छ। उहाँले आउँदो 31 जुलाई अन्तर्गत रेसन कार्ड पुनरीक्षण प्रक्रिया सम्पूर्ण पार्ने निर्देशना दिनुभयो। सुन्दै हुनुहुन्छ समाचार आजलाई पूरा भयो।

0: नमस्कार, यो आकाशवाणी गुवाहाटीबाट प्रसारित महाबाहु शाखा हो। हाम्रो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम वेबको 411.5 मिटर, 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:22 र 11 सेकेन्ड हुनुको साथै म यनुकुमारी शर्माले सबै श्रोतागणमा स्वागत टक्राउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजको कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार। भारतीय वायुसेना वाहिनीमा अग्निवीर वायुपदको नियुक्तका लागि आवेदन मागिएको छ। नियुक्तिको समय 4 वर्ष। प्रार्थी फिजिक्स, म्याथमेटिक्स र इङ्ग्लिस विषयमा, विज्ञान शाखामा कम्ता पनि 50% नम्बरसहित उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण भएको हुनुपर्छ, अथवा मेकानिकल इलेक्ट्रिसियन, अटोमोबाइल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्प्युटर साइन्स, इन्स्ट्रुमेन्टेसन टेक्नोलोजी अथवा इन्फर्मेसन टेक्नोलोजी शाखामा 3 सालको पाठ्यक्रम डिप्लोमा रहेको हुनुपर्छ, नाइ त 2 सालको पाठ्यक्रम भोकेसनल पाठ्यक्रममा सम्पूर्ण गरेको हुनुपर्छ। अरू अरू शाखाका प्रार्थी कम्ता पनि 50% नम्बरसहित उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण भएको हुनुपर्छ। प्रार्थी सन् 2005 1 जुलाईबाट सन् 2010 1 जनवरीभित्र जन्मिएको हुनुपर्छ। सम्पूर्ण जानकारी र आवेदनको वेबसाइट रहेको छ indianairforce.nic.in। आवेदनको अन्तिम तारिक 26 जुलाई। रेलवे रिक्वायरमेन्ट बोर्डमा 6,565 टेक्निसियन पदका लागि आवेदन मागिएको छ। टेक्निसियन ग्रेड ए सिङ्गल पदको सङ्ख्या 3,223 र सुरुवातमा महिना वेतन 29,200 रुपियाँबाट अरू अरू बोनस रहनेछन्। प्रार्थी फिजिक्स, इलेक्ट्रोनिक्स, कम्प्युटर साइन्स, इन्फर्मेसन टेक्नोलोजी अथवा इन्स्ट्रुमेन्टेसन विषयमा बिएससी डिग्री रहेको हुनुपर्छ, नाइ त यसको कुनै पनि शाखामा बिई अथवा इन्जिनियरिङ डिप्लोमा रहेको हुनुको वेबसाइट indianrailways.gov.in र आवेदनको अन्तिम तारिक 29 जुलाई। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार, आजलाई पुरा भयो। श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। श्रोतागण, कार्यक्रमलाई अघि बढाउँदै अब हामी सुनाउँदैछौँ अजम्बरी संस्कृति मञ्चका युवाहरूद्वारा प्रस्तुत युवा कार्यक्रम। यस कार्यक्रमको सञ्चालक हुनुहुन्छ अर्जुन नेउपानी। यो युवा कार्यक्रम पूर्व प्रसारण हो।
1: नमस्कार, आकाशवाणी गुवाहाटीको नेपाली प्रसारण सेवाका युवा कार्यक्रम सुनिरहनुभएका श्रोतावर्गलाई नमस्कार तथा न्यानो अभिवादन जनाउँदै अजम्बरी सांस्कृतिक मञ्च भोलरारका तर्फबाट म अर्जुन नेउपाने आजको कार्यक्रम प्रारम्भ गर्न गइरहेको छु। आजको यस कार्यक्रममा अंशग्रहण गर्ने कलाकारहरू हुनुहुन्छ सुरज सापकोटा, कल्पना देवी, सञ्जीव ओली, पूर्ण खड्का, प्रकाश दर्जी, दीपक चापागाई, दुर्गा बजगाई, तिलक ओली र भीमा सिटौला। लौट श्रोतावर्ग, आसामका वरिष्ठ कवि हरिभक्त कटुवालज्यूद्वारा रचित एउटा समूह गीतद्वारा आजको कार्यक्रम प्रारम्भ गर्न गइरहेका छन्।

0: यसपछि एउटा रोचक कविता लिएर यहाँ कविता पस्किनु हुँदैछ पूर्ण खड्का ज्यू।
1: मेरो कविताको शीर्षक छ यो रिक्त जिन्दगी।
2: जे छ ममा ठिकै छ,
1: तिमीलाई जान्न के आवश्यक। न रोकिन्छ, न ठोकिन्छ, न छेकिन्छ यो विरहको वेग।
2: कति छ जलन, कति छ छातीभित्र मनको डाहा। छातीमा घाउ नहुनलाई मनको वेदना के था। बिना पङ्खको पन्छी दाना पानी मात्र कल्पनाको कथा। तृषामा निजै अश्रुपान छुदा तृप्त आफ्नै मनको व्यथा। यो जिन्दगी प्रकृतिको कलाकारितामा सायद पर्दैन, त्यसैले स्नेह सहानुभूति दया करुणा कसै गर्दैन। धन्य जीवन तिम्रो खुसी र सानन्दको गर्छौ हृदयङ्गम। मेरो जीवन तनाव यन्त्रणा औढाको त्रिवेणी सङ्गम। यो जीवन दुस्तर जीवन पट्टे पथरिलो काँटिलो। नियतिले ठगेको जीवन किन हुन्थ्यो टार फाँटिलो। मन तिमीसँग मात्र छैन, मसँग पनि छ, दिल पनि छ। तिम्रो जस्तै हाँस्ने इच्छा छ, मुस्कुराउने रहर पनि छ। सबमा प्रेम बाँड्ने चाहना प्रीति गास्ने धोको पनि छ। देउरालीमा दोहोरी गाउने उत्सुकताको पोको पनि छ। मुस्कानमा फुर्ने ओठ उल्लासी चेहरामा तरेली। के छैन ममा सब छ खुसीमा झिम्क्याउने परेली। रङ्ग रम्न उमङ्ग जम्न पनि पर्छ उत्फुल्लता आउन। हुन मन पुलकित पर्छ कुनै क्षण जीवनमा खुसी छाउन। हाँस्ने कोसिस त म पनि गर्छु असह्य व्यथा झल्किन्छ। मुस्कान फेर्न खोज्दछु गहमा अश्रुजल छचल्किन्छ। सधैँ प्रतिकूल कहिले पुरसी खोला यो शुष्क जिन्दगी। वर्जित पुष्प फलेदो अनाहृत उपेक्षित रिक्त जिन्दगी। रिक्त जिन्दगी जयतु भाषा जननी।
0: यसपछि एउटा नेपाली युगल लोकगीत लिएर आउँदै हुनुहुन्छ सञ्जीव ओली र कल्पना देवी।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आजमबाडी संस्कृति मञ्चका युवाहरूद्वारा प्रस्तुत युवा कार्यक्रम। आउनुहोस् कार्यक्रमको अन्तमा अब सुनाउँदैछौँ खेमराज मैनालीले गाएको एउटा आधुनिक गीत।

खेमराज मैनाली लेखाएको गीतको साथै हाम्रो आजको सम्पूर्ण कार्यक्रम यही समाप्त हुन्छ। भोलि दिउँसो विविध कार्यक्रमसहित हामी यहाँ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।